0: सलमान आज के फिल्म नौसिखी के प्रोग्राम में आप सुन रहे थे शकील बदायूं के लिखे हुए कुछ फिल्मी नगमे उनके यौम पैदाइश के हवाले से। यह प्रोग्राम खराज अकीदत था मरूफ नगमा निगार शकील बदायूं के लिए उर्दू सर्विस की जानिब से। यह आकाशवाणी की उर्दू सर्विस से शाम के 4:50 हुए हैं। खबरें नशर होंगी।
1: आकाशवाणी है, अब आप मोहम्मद आजम खान से खबरें सुनिए। पाकिस्तान के जेर कब्जा जम्मू कश्मीर के इलाके पुरान मुजाहरीन पर पाकिस्तानी मसल्ला अफराद के वहशियाना हमले का सिलसिला जारी है। 80 से ज्यादा अफराद मारे गए हैं। पाकिस्तान के खैबर पख्तूनख्वा सूबे में एक अमन रैली के दौरान खुदकुश हमले में 14 अफराद की मौत हो गई। अमरीका ईरान के दरमियान अगले दौर की अमन बातचीत आज होने की उम्मीद है। मरकजी वजीर पीयूष गोयल ने भारत और उज्बेकिस्तान के दरमियान और ज्यादा मजबूत इकतदाई साझेदारी की जरूरत पर जोर दिया है और अगले 3 साल में दो तरफा तजारत को दोगुना करने का निशाना रखा है। और बिलासको में दौलत मुश्तरका खेलों के इख्तितामी तकरीब में अहमदाबाद को सन 2030 के दौलत मुश्तरका खेलों की मेजबानी का हुक बाजार तौर पर मिल रहे हैं। अब खबरें तफसील से। पाकिस्तान के जेर कब्जा जम्मू कश्मीर इलाके पुरान मुजाहरीन पर पाकिस्तानी मसल्ला अफराद के वहशियाना हमले का सिलसिला जारी है। मुजाहरीन ने सिक्योरिटी फोर्सेज के दरमियान पुरतशद्द झड़प होने की इत्तला मिली है। पीओजेके की इंसानी हकूक से मुतालिक कौंसिल के आदादोशुमार के मुताबिक मुजाहरीन पर सिक्योरिटी दस्तों की फायरिंग में 80 से ज्यादा अफराद मारे गए हैं। इधर ज्वाइंट आवामी एक्शन कमेटी ने अकवाम मुत्तहिदा इंसानी हकूक से मुतालिक अकवाम मुत्तहिदा हाई कमिश्नर एमनेस्टी इंटरनेशनल ह्यूमन राइट्स वॉच जराय इबलाग की बैन अवी तंजीम और सिफारती मिशनों से अपील की है तशद्दुद के वाकयात के फौरी तौर पर आजादाना और गैर जानबदाराना तहकीकात के लिए दस्तियाब फुटेज और अखबारी इत्तलात की जांच करें। पाकिस्तान के खैबर पख्तूनख्वा सूबे में कल पुरअमन रैली के दौरान एक पुलिस स्टेशन पर हुए खुदकुश हमले में सिक्योरिटी के 5 एहलकारों समेत कम अज कम 14 अफराद और दर्जनों जख्मी हो गए। खुदकुश बम धमाके का वाकया उस वक्त पेश आया जब स्वात पर अमन रैली स्वात जिले में काबल कस्बे के पुलिस स्टेशन से गुजर रही थी। किसी ग्रुप या फर्द ने फौरी तौर पर इस हमले की जिम्मेदारी कबूल नहीं की है। अमरीका के साथ डोनाल्ड ट्रंप ने कहा है कि सालिसों के तवस्सुत से ईरान के साथ बातचीत आज होने वाली है। एयरफोर्स वन में सवार नामानिगारों से बात करते हुए ट्रंप ने इस बात की तस्दीक की कि मुज़ाकरात के वसीले सरगर्म हैं। उन्होंने बताया कि सऊदी अरब मुत्तहिदा अरब अमारात कतर और ईरान के साथ सिफारती राब्तों के तनाजुर में उन्होंने उस कार्रवाई को रोक दिया जिसके तहत एक बड़ा हमला करने का मंसूबा बनाया गया था। उधर ईरान के सरकारी मीडिया ने इसी तरह का इंदिया दिया है कि बहरी राहदारी का इंतजाम संभालने के लिए एक मुश्तरक निजाम के ताल्लुक से ईरान और ओमान के दरमियान तबादला ख्याल हतमी मराहिल में है। जापान और अमरीका ने जापानी करेंसी येन की कदर को गुज़श्ता 40 साल की कम तरीन सतह पर गिरने से रोकने के लिए येन की खरीदारी के लिए एक गैर मामूली और मरबूत इकदाम करने की तस्दीक की है। जापान ने इंदिया देते हुए कहा है कि अगर जरूरत पड़ी तो वह इस सिलसिले में मजीद कदम उठाएगा। जापान के वजीर खजाना ने कहा है कि वजारत ने पिछले हफ्ते अमरीका के महकमा खजाना के इश्तराक से जापानी येन खरीदा था। वजीर खजाना कटम्मा ससुकी ने आज मुश्तरक इकदाम की तस्दीक करते हुए एक बयान जारी किया। जापानी वजारत ने अमरीकी सदर डोनाल्ड ट्रंप की तरफ से दिए गए उस बयान के बाद मुश्तरक इकदाम की तस्दीक की जिसमें वाशिंगटन दोस्ती की खातिर जापानी करेंसी येन को सहारा देने और आलमी मईशत में तआवुन करने में मदद कर रहा है। रूस के मुख्तलिफ खितों में यूक्रेन की जानिब से उसके फौजी तवानाई और शहरी बुनियादी ढांचे को निशाना बनाते हुए बड़े पैमाने पर रात भर के ड्रोन हमलों में कम से कम 8 अफराद हलाक हो गए। रूस की वजारत दिफा के मुताबिक इस हमले के दौरान उसके फजाई दिफाई निजाम ने 635 ड्रोन को बीच में ही रोक दिया। यूक्रेन के सदर जेलेंस्की ने कहा कि कीव की अफवाज ने एंजिल्स में एक फौजी फजाई अड्डे को निशाना बनाया जहां रूस के तवील दूरी वाल बार्मस होते हैं। इसके साथ सरातोव में एक तेल रिफाइनरी को भी निशाना बनाया गया। यूक्रेन ने दावा किया कि उसकी अफवाज ने रूस के मगरबी कलुगा खत्ते में तेल के एक डिपो को भी निशाना बनाया और वहां आग लगा दी। खबरें आकाशवाणी से नशर की जा रही है। کامرس اور صنعتوں کے مرکزی وزیر پیوش گوئل نے بھارت اور ازبیکستان کے درمیان اور زیادہ مضبوط اقتصادی ساجھداری کی ضرورت پر زور دیا ہے. ساتھ ہی انہوں نے سرمایہ کاری میں اضافہ کر کے تجارتی رکاوٹوں کو کم کر کے اور زیادہ صحت اور دوا سازی جیسے شعبوں میں اشتراک بڑھا کر اگلے 3 سال میں 2 طرفہ تجارت کو دگنا کرنے کا نشانہ رکھا ہے. جناب پیوش گوئل نے نئی دلی میں بھارت ازبیکستان کاروباری فورم میں اظہار خیال کرتے ہوئے کہا کہ بھارت اور ازبیکستان کے کاروباری افراد کو ایک دوسرے کے یہاں دستیاب مواقع کو بروئے کار لا کر سرمایہ کاری کرنے پر غور کرنا چاہیے. جناب گوئل نے اس بات کو اجاگر کیا کہ دونوں ملک مختلف شعبوں میں مضبوط اشتراک قائم کر سکتے ہیں. ان میں کانکنی، ٹیکسٹائلز، فارما، حفظان صحت، زرعی اور خوراک کو ڈبہ بند کرنے کی صنعت، آئی ٹی، ڈیجیٹل معیشت شامل ہیں. ازبکستان کے وزیر خارجہ ساڈو اور وچ نے راشٹرپتی بھون میں صدر جمہوریہ دروپدی سے ملاقات کی. سوشل میڈیا کی پوسٹ پر صدر جمہوریہ نے کہا کہ بھارت ازبکستان کے گہرے تاریخی، ثقافتی اور تہذیبی رشتے ہیں جو قدیمی تجارتی رابطوں پر مبنی ہیں. اپنی میٹنگ کے دوران دونوں رہنماؤں نے اس بات پر رضامندی کا اظہار کیا کہ یہ دورہ باہمی اشتراک کے نئے شعبوں کی نشاندہی کرتا اور مختلف شعبوں میں باہمی طور پر سود میں شراکت داری کو مستحکم کرنے کا موقع فراہم کرے گا. بھارت نے سن 2023 میں ڈیجیٹل پیج پورٹل کے آغاز کے بعد سے 3 سال کے عرصے میں آدھار کے ذریعے تصدیق شدہ اعضاء عطیے میں لینے کے 5 لاکھ سے زیادہ وعدے کیے گئے ہیں. صحت اور خاندانی بہبود کی مرکزی وزیر مملکت انوپریا پٹیل نے نئی دلی میں اعضاء کے عطیے کے 16ویں یوم تاسیس کی تقریب سے خطاب کرتے ہوئے اس بات کو اجاگر کیا کہ گزشتہ 12 سال کے دوران بھارت میں اعضاء بدلنے کے معاملات بڑھ کر 20,000 سالانہ ہو گئے ہیں. محترمہ انوپریا پٹیل نے یہ بھی کہا کہ اعضاء بدلنے کی تعداد کے اعتبار سے امریکہ، چین کے بعد عالمی سطح پر بھارت 3را ملک ہے. اڑیسہ میں سبھی بڑے دریاؤں اور ان کی معاون ندیوں میں پانی کی سطح کم ہونے کے ساتھ ہی سیلاب کی صورتحال میں رفتہ رفتہ بہتری آ رہی ہے. ہمارے نامہ نگار نے خبر دی کہ ریاستی حکومت نے تباہ ہوئے مکانات اور فصلوں کو ہوئے نقصانات کے سلسلے میں مالی مدد کا اعلان کیا ہے. بھارتی محکمہ موسمیات IMD نے آج اروناچل پردیش، بہار، ذیلی ہمالیائی، مغربی بنگال اور سکم میں شدید سے بہت شدید بارش کے لیے اورنج الرٹ جاری کیا ہے. کل ہریانہ، چندی گڑھ، پنجاب، ہماچل پردیش، اتراکھنڈ اور اتر پردیش میں بھی شدید بارش کا امکان ہے. آئندہ 2 دن کے دوران انڈمان نکوبار جزائر، آسام، میگھالیہ، ناگالینڈ، منی پور، میزورم، چھتیس گڑھ، ساحلی کرناٹک، جھارکھنڈ، کیرل میں بھی اسی طرح کے موسم رہ سکتا ہے. بلاسکو میں منعقدہ دولت مشترکہ کھیلوں کی افتتاحی تقریب میں احمد آباد کو سن 2030 کے دولت مشترکہ کھیلوں کی میزبانی کے حقوق باضابطہ طور پر مل گئے ہیں. اختتامی تقریب میں بھارت نے قدیم فلسفے، جدید فنون اور اپنی شاندار ثقافتی روایت کا حسین امتزاج پیش کرتے ہوئے دنیا بھر کے ملکوں کو احمد آباد آنے کی پرجوش دعوت دی. اس تقریب کے ذریعے سن 2030 میں منعقد ہونے والے دولت مشترکہ کھیلوں کے 7 سالہ ایڈیشن کی تیاریوں کا باضابطہ آغاز بھی ہو گیا ہے. برطانیہ کے شاہ چارلس سوئم کے نمائندے پرنس ایڈورڈ ڈیوک آف ایڈورڈا نے گلاسکو میں دولت مشترکہ اختتام کا باضابطہ اعلان کیا. تمام شریک ممالک اور خطوں کے کھلاڑیوں کے احمد آباد آنے کی دعوت دی. میزبانی کی ذمہ داریوں کی منتقلی کی تقریب کا آغاز اسکاٹ لینڈ میں بھارت کے قومی پرچم بازاروں سے ہوا. صدر جمہوریہ دروپدی مرمو، وزیر اعظم نریندر مودی اور نوجوانوں کے امور اور کھیلوں کے محکمہ کے مرکزی وزیر ڈاکٹر منسوخ مانڈوی نے گلاسکو میں دولت مشترکہ کھیلوں میں شاندار کارکردگی مظاہرہ کرنے والے بھارتی کھلاڑی کو مبارکباد دی ہے. صدر جمہوریہ دروپدی مرمو نے اس بات پر خوشی کا اظہار کیا کہ بھارت نے جو سونے کے 13 تمغے جیتے ہیں ان میں سے 8 تمغے خواتین کو ملے ہیں. وزیر اعظم تمغے جیتنے والے سبھی کھلاڑیوں کو ان کے قابل قدر کامیابی پر مبارکباد دی اور کہا کہ ان کھیلوں کے دوران بھارت کے باصلاحیت ایتھلیٹ نے غیر معمولی مہارت، پختہ عزم اور لگن کا مظاہرہ کیا. خاص خبریں ایک بار پھر. پاکستان کے زیر قبضہ جموں کشمیر کے علاقے میں پرامن مظاہرین پر پاکستانی مسلح افراد کے وحشیانہ حملے کا سلسلہ جاری ہے. 80 سے زیادہ افراد مارے گئے ہیں. پاکستان کے خیبر پختونخوا صوبے میں ایک پرامن ریلی کے دوران خودکش حملے میں 14 افراد کی موت ہو گئی. امریکہ ایران کے درمیان اگلے دور کی امن بات چیت آج ہونے کی امید ہے. مرکزی وزیر پیوش گوئل نے بھارت اور ازبکستان کے درمیان اور زیادہ مضبوط اقتصادی ساجھداری کی ضرورت پر زور دیا ہے اور اگلے 3 سال میں 2 طرفہ تجارت کو دوگنا کرنے کا نشانہ رکھا ہے. اور گلاسکو میں دولت مشترکہ کھیلوں کی اختتامی تقریب میں احمد آباد کو سن 2000 جس کے دولت مشترکہ کھیلوں کی میزبانی کے حقوق باضابطہ طور پر مل گئے ہیں. آکاشوانی سے خبروں کا بلیٹن اب ختم ہوا.
0: میڈیم ویو 1071 کلو ہرٹز, موبائل ایپ نیوز آن ایئر اور ڈی ڈی فری ڈش پر یہ آکاشوانی کی اردو سروس ہے. سامعین, شام کے 5 بجے چاہتے ہیں یہاں ہماری آج کی دوسری مجلس کی نشریات اب اختتام پذیر ہوتی ہے. شب میں 9:15 پر اپنی تیسری مجلس کی نشریات کے ساتھ ہم پھر حاضر خدمت ہوں گے. تب تک کے لیے ہمیں اجازت دیجیے.
2: नमस्कार, आकाशवाणी वर्ल्ड सर्विस तीन दी पंजाबी सेवा है. शाम दे 5 बजे ने हुन साडी दूजी सेवा शुरू हुंदी है. पेश है सराय की प्रोग्राम छोंक माही दी.